0: Community notices are a free service that anyone can use. Fill out the online form at mpr.nz or call 06 357 9340.
1: ओटाको एक्सेस रेडियो 105.4 मेगाहर्जमा हरेक मङ्गलबार साँझ 36 बजे प्रसारण हुँदै आएको कार्यक्रम हाम्रो आवाज अब छिट्टै मानवा टु पिपल्स रेडियोबाट हरेक बिहिबार साँझ 7 बजे पुनः प्रसारण हुने भएको छ। यो तपाईँको आवाज, मेरो आवाज र हामी सबैको आवाज हुनेछ। सुन्न